0: मर्मत गर्न थालेका हुन्। उहाँको वर्षा लेन्दी खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि बेली ब्रिज निर्माण गरिएको थियो। उक्त बेली ब्रिज बर्खायामका लागि उपयुक्त छ वा छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सकेर सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारत निर्यात नियमित भएको छ।
1: मंगलबारदेखि काकडभित्ता नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारत गइरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार पाँचवटा चियाका ट्रक भारततर्फ गएका हुन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि निर्यात शुरू भएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झन्नै 79 चिया उद्योग बन्द गरेर किसान र मजदूरले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। व्यवसायीहरूले यो अस्थायी समाधान मात्र भएकाले दीर्घकालीन समाधानका लागि नेपाल र भारत बीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको बताएका छन्।
0: दोस्रो विश्वयुद्धपछि सरकारले बल जफ्ती आमाबाट बालबच्चा अलग पारेको घटनामा तत्कालीन सरकारको तर्फबाट बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले माफी माग्नु भएको छ। हाउस अफ कमन्समा प्रधानमन्त्री स्टार्मर:
2: Mothers, many young, vulnerable and without support were coerced, bullied or misled into feeling that they had no choice but to have their children taken away from them.
0: त्यो बेला इङ्ल्याण्ड र वेल्समा कुमारी आमाबाट जन्मिएका बालबालिकालाई बलजफ्ती अलग गरेर अर्कै परिवारलाई हुर्काउन दिने गरिएको थियो। त्यो बेला केही दशकसम्म 185,000 बच्चालाई जन्म दिने आमाबाट अलग गरिएको अनुमान छ। यो घटनामा वेल्स र स्कटिस मन्त्रीहरूले पहिले नै माफी मागिसकेका छन्। एडिनबरा नर्थ एण्ड लेथबाट लेबर सांसद ट्रेसी गिल्बर्टले आफ्नै कथा साझा गर्नुभएको छ।
3: But I do know that prior to the birth, she was in a Church of Scotland mother and baby home. My adopted parents have since died, but I'm sure they would not want to have adopted any child who had been forcibly removed from their mother.
0: दक्षिण कोरियाले भिजा शुल्क बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकको भिजा शुल्क बढेको काठमाडौँमा रहेको कोरियाली दूतावासले जनाएको छ। अहिलेसम्मका खबर यति नै।

0: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एकजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीले 140 टन भग्नावशेष मुनि फँसेका हर्नान गिललाई उनको अवस्थिति पत्ता लगाएको 100 घण्टा भन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। गत जुन 24 भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पमा हालसम्म करिब 2300 जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै पनि 10,000 मानिस बेपत्ता छन्। उनीहरूको खोज तथा उद्धार कार्य जारी छ। 8 दिनपछि जीवितै उद्धार गरिएका हर्नान गिलको उद्धारमा संलग्न चिलीका एक अग्नि नियन्त्रकले आफूले अहिलेसम्म सामना गरेका उद्धार अभियान मध्ये यो प्राविधिक रूपमा सबैभन्दा जटिल भनेका छन्। कोस्टारिकाको रेडक्रसमा कार्यरत प्यारामेडिक एलन माड्रिगले गिललाई पूर्ण रूपमा ठिक अवस्थामा भग्नावशेषबाट बाहिर निकालेको जानकारी दिनुभयो। आइतबार भग्नावशेषभित्रबाट आएको गिलको क्षीण आवाजले पहिलो पटक सुन्ने व्यक्ति नै माड्रिगल नै थिए। चितवनमा 2,20,000 बाख्रालाई पीपीआर विरूद्धको खोप लगाइएको छ। पीपीआर एक प्रकारको मोर्बिली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनु भयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो नाकबाट निस्कने सिँगानबाट आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्यौं गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनु भयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनु भयो। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गर्नु भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्रोएसिया विरूद्धको राउण्ड 32 खेलमा रोनाल्डोले पेनल्टीमा बराबरी गोल गर्नु भएको हो। यद्यपि पोर्चुगल अहिलेको स्थितिमा क्रोएसियासँग 2-1 अग्रता बनाएको छ। पोर्चुगलका लागि अर्को गोल रामोसले थप्नु भएको हो। पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका 60 घर पहिरोको जोखिममा छन्। असार 4 र 5 गते अत्यधिक वर्षा भएपछि हिलिहाङ 5 सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। पहिरोले घर भत्काएपछि मालवासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पादुलाङको परिवार विस्थापित भएको छ। उनीहरूलाई अन्यत्र बसोबासको व्यवस्था गरिएको वडाध्यक्ष पीर्खबहादुर सुहाङले जानकारी दिनुभएको छ। चिनी प्राविधिकले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारी चल्न थालेका छन्। बेलीब्रिज परीक्षणका लागि असार 15 गतेदेखि रोकिएका सवारी साधन केरुङतर्फ आवत जावत गर्न थालेका हुन्। गत वर्ष लिन्दु खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवत जावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो। सो बेलीब्रिज वर्षायामका लागि उपयुक्त छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारी साधन आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला सवारी साधन केरुङ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो। उहाँका अनुसार चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्रागन फ्रुट बोकेको साना ठूला 33 सवारी साधन नेपाल भित्रिएका छन्। विद्यालयहरूले अबदेखि विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन्। सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीमा जबरजस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ। यसअघि विद्यालयले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आउने गरेको थियो। नियमावलीको नियम 25 कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भएको छ। लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने, आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने काम गर्न पनि रोक लगाइएको छ। रोक नदिनेका कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने प्रावधान पनि नियमावलीमा राखिएको छ।
2: यो बीएसपीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 को अन्तिम 16 मै भिड्ने भएका छन्। बिहान भएको खेलमा क्रोएसियामाथि 2-1 को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग भिडन्त पक्का गरेको हो। पोर्चुगलले एक गोल गरेपछि परेको स्थितिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो। यस्तै रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाउनु भयो। स्पेन आज बिहान चाँडै भएको खेलमा अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम 16 मा स्थान बनाउन सफल भएको हो। युरोपका दुई छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दावेदारका रूपमा हेरिए पनि अब एक टिमको यात्रा भने अन्तिम 16 मै समाप्त हुनेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का गर्ने पनि कानूनी व्यवस्था छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठा उठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमण्डलसँगै आफ्नो सचिवालयमा पनि व्यापक हेरफेर गर्ने तयारी गर्नुभएको छ। राष्ट्रपाको महाधिवेशनपछि पार्टी पदाधिकारी बनेका सचिवालय सदस्यलाई पार्टी काममा खटाउने र सचिवालयमा नयाँ विज्ञ तथा पूर्व सचिव ल्याउने योजना छ। राहदानी छपाई ठेक्का प्रकरण र कार्यशैलीका कारण केही सल्लाहकार तथा स्वकीय सचिवमाथि असन्तुष्टि रहेको बताइएको छ। सरकारले मन्त्रालयहरूको सय भुँदे कार्यसूची र कार्य सम्पादन मूल्याङ्कनको समीक्षा गरिरहेको छ। यही आधारमा कमजोर प्रदर्शन गरेका केही मन्त्रीलाई हटाउने तयारी छ। स्वास्थ्य, कृषि, उद्योग, सूचना तथा महिला मन्त्रालयका मन्त्रीको कार्य सम्पादन प्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जनाइएको छ। यद्यपि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल पार्टी नेतृत्वको समर्थनका कारण सुरक्षित रहने सम्भावना देखिएको छ। इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा उहाँका छोरा तथा वर्तमान सर्वोच्च नेता मुस्तफा खामेनी नजाने हुनुभएको छ। सुरक्षाका हिसाबले पनि उहाँ बुवाको अन्तिम संस्कारमा उपस्थित नहुने बीबीसीले जनाएको छ। इजरायलबाट आक्रमण हुन सक्ने डरले मुस्तफालाई सुरक्षा एजेन्सीले अन्त्येष्टि समारोहमा नजान सल्लाह दिएका छन्। यद्यपि यसबारे थप आधिकारिक जानकारी अहिलेसम्म दिइएको छैन। अमेरिका र इजरायलले गत फेब्रुअरी 28 संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत आज बिहान स्विजरल्याण्ड र अल्जेरिया खेलेका छन्। दक्षिण कोरियाले भिजा शुल्क बढाएको छ। रोजगार अनुमति प्रणाली इपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकको भिजा शुल्क बढेको काठमाडौँमा रहेको कोरियाली दूतावासले जनाएको छ। इपीएस शाखा ग्वार्कोले पनि सूचना जारी गर्दै सीसीभीआई भिजा शुल्कमा 600 रुपियाँ बढेको उल्लेख गरेको छ। यसअघि भिजा शुल्क 10,700 थियो। शुल्क बढेर 11,300 रुपियाँ पुगेको छ। गैराति देशैभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। र सुकुम्बासीलाई बर्दियाबाट जग्गाको लालपूर्जा

काम गर्दै गरेका पाँचजना नेपाली युवाले जितेको 3 करोड दिराम 1 अर्ब 23 करोड रुपियाँको चिट्ठा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरी, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप न्यौपानेले जितेको चिट्ठा करमा स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्ठामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्राउने भन्ने विषयमा छलफल गर्ने 5 जना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको हो। युएईका लागि नेपाली राजदूत तेज बहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीति अनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको हो। राजदूत छेत्रीले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमै रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका पूर्व सदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असै थमन विक हत्या प्रकरणमा प्रहरीले पक्रेको छ। उच्च अदालत जनकपुरले कोइरीलाई 5 वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले गएको साँझ महोत्तरीको गौशाला 5 को एमाले पार्टी कार्यालयबाट पक्रेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसला अनुसार कोइरीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। कोइरीलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ। सशस्त्र प्रहरीका असै थमन विकको 2072 साल भदौमा मधेस आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जनकपुर लैजाँदै गर्दा बाटोमै रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए। सोही घटनामा उनको मृत्यु भएको थियो। वैदेशिक रोजगार विभागले आरके मेन पावरलाई 3 लाख जरिवाना गरेको छ। वैदेशिक रोजगार ऐन 2064 को प्रावधान विपरीत काम गरेको भन्दै विभागले आरके मेन पावर ग्रुपलाई 3 लाख रूपियाँ जरिवाना सहित सचेत गराएको हो। यो मेन पावरले नियम विपरीत व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी काम गरेर कामदार पठाएको पाइएको छ। 2 युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 को अन्तिम 16 मै भिड्ने भएका छन्। बिहान भएको खेलमा क्रोएसियामाथि 2-1 को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग भिडन्त पक्का गरेको हो। पोर्चुगलले 1 गोलले पछि परेको स्थितिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो। यस्तै रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाउनु भयो। स्पेन शुक्रबार बिहानै चाँडै भएको खेलमा अस्ट्रियालाई 3-0 हराउँदै अन्तिम 16 मा स्थान बनाएको हो। युरोपका 2 छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दावेदारको रूपमा हेरिए पनि अब 1 टिमको यात्रा अन्तिम 16 मै समाप्त हुनेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोका गर्ने पनि कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमण्डलसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी गर्नुभएको छ। राष्ट्रपतिको महाधिवेशनपछि पार्टी पदाधिकारी बनेका सचिवालय सदस्यलाई पार्टी काममा खटाउने र सचिवालयमा नयाँ विज्ञ र पूर्व सचिव ल्याउने योजना छ। राहदानी छपाई ठेक्का प्रकरण र कार्यशैलीका कारण उहाँ केही सल्लाहकार र स्वकीय सचिवमाथि असन्तुष्ट रहेको बुझिएको छ। सरकारले मन्त्रालयहरूको स्वयंबुधे कार्यसूची र कार्य सम्पादन मूल्याङ्कनको समीक्षा गरिरहेको छ। यही आधारमा कमजोर प्रदर्शन गरेका केही मन्त्रीलाई हटाउने तयारी छ। स्वास्थ्य, कृषि, उद्योग, सूचना र महिला मन्त्रालयका मन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जनाइएको छ। यद्यपि अर्थमन्त्री सोनी मुआगले र परराष्ट्र मन्त्री शिशिर खनाल पार्टी नेतृत्वको समर्थनका कारण सुरक्षित रहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनले स्पेनको क्यानरी आइसल्याण्डको टेनेरिफमा पुगेको पानी जहाजमा देखिएको हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। हान्टा संक्रमित अन्तिम व्यक्ति निको भएर क्वारेन्टिनबाट निस्केपछि संगठनले प्रकोप सकिएको घोषणा गरेको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि संक्रमणको आशंका गरिएका सहितका यात्रुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जनामा संक्रमण पुष्टि हुँदा 1 जनामा सम्भावित संक्रमण देखिएको थियो। 3 जनाको भने मृत्यु भएको थियो। मे 25 यता हान्टा भाइरसको बिरामी फेला नपरेको पनि संगठनले जनाएको छ। संक्रमित फेला परेको जहाज मे 18 निदरल्याण्ड्सको रोटरड्याम बन्दरगाह पुगेको थियो। गैराति देशैभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: युएईमा काम गर्दै गरेका 5 जना नेपाली युवाले जितेको 3 करोड़ दिराम 1 अर्ब 23 करोड़ रुपियाँको चिट्ठा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल, रूपन्देहीका सुदीप नेउपानेले जितेको चिट्ठा रकम स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्ठामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्र्याउने भन्ने विषयमा छलफल गर्न 5 जना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको थियो। तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 17 नगरसभामा सार्वजनिक गरिएको बजेटले युवा स्वरोजगार प्रवर्धनलाई कति समेट्न सक्यो त? बबिता राईको रिपोर्ट।
1: म्याङलुङ नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 45,95,00,000 भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। कृषि, स्वास्थ्य र सड़कलाई प्राथमिकता दिए पनि स्थानीय युवाहरू भने बजेटप्रति सन्तुष्ट छैनन्। युवा लक्षित कार्यक्रम नहुँदा बसाई सराई र वैदेशिक रोजगारीमा जाने दर बढेको छ। यसपल्टको नीति कार्यक्रम तथा बजेटले पनि युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम नआएको म्याङलुङ एकका युवा सुरज निङ्लेकु बताउनुहुन्छ।
2: बजेटलाई सरस्वती हेर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ रोक्ने खालको कुनै किसिमको चाहिँ उनीहरूले योजना बनाएको देखिँदैन, बजेटहरू छुट्याएको देखिँदैन। युवाहरूलाई चाहिँ अलिकति रोक्न सकेको भए, उनीहरूलाई स्वरोजगार हुने खालको चाहिँ कुनै कार्यक्रमहरू आएको भए युवाहरू चाहिँ जिल्लामै अड्किन्थे, यसले चाहिँ बसाइ सराईलाई पनि अलिक कम गर्थ्यो।
1: 88,000 जनसङ्ख्या रहेको तेह्रथुमबाट गत वर्ष मात्रै 3,706 जना युवा विदेशिएका आप्रवासन स्रोत केन्द्र तिरथुमको तथ्याङ्कमा छ। बजेटमा रोजगार प्रवर्धनका लागि करिब 28,00,000 रुपियाँ विनियोजन गरिएको छ, तर यो पर्याप्त नभएको म्याङलुङ नगर कार्यपालिका सदस्य तथा 5 नम्बर वडा अध्यक्ष राजकुमार सेनेको भनाइ छ।
3: पालिकाभित्र एउटा अल्पमतमा भएको कारणले गर्दाखेरि, हामी प्रतिपक्षमा भएको कारणले गर्दाखेरि हाम्रो सहभागिता त्यत्रो प्रभावकारी ढङ्गले रहेन। साथीभाइले पनि त्यति यसरी गर्ने भन्ने गरेको चाहिँ हामीलाई सोधपोछ पनि भएन, सल्लाह परामर्श पनि भएन। तर जसरी आए पनि बजेट युवा लक्षित कार्यक्रम त म देख्नै देख्दिनँ, होइन। अब नै म्याक्सिमम् वार्डहरूले पनि युवाहरूकोलाई लक्षित गरेर इन्डिकेट गरेर प्रोग्रामहरू ल्याएको देखिँदैन।
1: युवा लक्षित र युवा स्वरोजगार प्रवर्धन गर्ने कार्यक्रमलाई नगरपालिकाको बजेटले समेट्न सकेको गुनासो आइरहँदा नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफे भने विभिन्न सिपमूलक कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम समेटिएको दावी गर्नुहुन्छ।
4: यसपालि चाहिँ युवाहरूलाई विशेष गरेर ट्रेनिङहरू चाहिँ प्रशस्त मात्रामा बजेट विनियोजन गरेका छु। ड्राइभर तालिम, त्यस पछाडि कुक तालिम, त्यस पछाडि मोटरसाइकल तालिम, लोकसेवा आयोग तालिम, त्यस पछाडि आइटी तालिम, यो सबै कुरा चाहिँ नि टेक्निसियल सम्बन्धी तालिमहरू चाहिँ विशेष गरेर आजको अन्तिम बजेटको फोकसिङ नै युवाहरूलाई लक्षित गरेर कार्यक्रम राखेको छु मैले।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 वटा फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले ती मध्ये 4,072 वटा एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यौं गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनुभयो। पीपीआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान पनि जलाउने वा उगाड्ने गर्नुपर्छ।
0: हवस् त, खबर यति नै। नमस्कार।

0: रुसले युक्रेनका फौजी निशानाका साथै सांस्कृतिक सम्पदामाथि रातभर हवाई हमला गरेको छ। रुसी सीमानाबाट 20 माइल टाढा ड्रोन आक्रमणको निशानामा परेको कला संग्रहालय रहेको ठाउँमा संवाददाता साइमन न्युटन पनि हुनुहुन्छ। उहाँका अनुसार दोस्रो विश्वयुद्धमा समेत बचेको संग्रहालय क्षेत्रमा कर्मचारीहरूले भग्नावशेष हेर्न बाध्य छन्।
1: Engulfed in flames, parts of the roof collapsed. The next morning, staff and volunteers try and rescue what they can.
2: Since 1970, she's been the director.
3: That's her life.
1: Valentina Mizgina is in charge of the museum.
2: What does this lady feel about the Russians doing this? She loves this museum, clearly. She's been here for so many years.
3: Очевидно, що ви, ну, це ваше життя, ви любите це.
4: Серце болить.
3: Her heart aches.
1: Museum staff spent 4 years preparing for this moment, moving thousands of its most valuable works into storage. Ukraine says it shoots down most of the drones and cruise missiles Russia launches, but faster ballistic missiles are much harder to intercept.
0: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिई राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल ऐन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। साबिकको ऐन विद्यालयमा अध्ययनरत विद्यार्थीमा मात्र सीमित थियो। नयाँ विधेयकमा अतिरिक्त विशेष परिस्थितिमा जुनसुकै नेपाली नागरिक र संस्थालाई समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले तीमध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: विश्वकप फुटबलमा स्विजरल्याण्डले पनि अन्तिम 16 स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्याण्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्याण्डले अब कोलम्बिया र घाना बीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट निश्चित गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रोशन।
6: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick of the game by VAR. Cristiano Ronaldo's penalty levelling after Ivan Perisic's opener. They'll play Spain in a clash of neighbours in the last 16.
0: अब सरकारले इन्फ्लुएन्सरको माध्यमबाट हुने विज्ञापनदेखि प्रायोजित सामग्री स्पोन्सर्ड कन्टेन्टसम्मको नियमन गर्ने भएको छ। मन्त्री परिषदले पारित गरेको विज्ञापन नीति 2083मा आगामी 2 वर्षभित्रै सरकारले स्पोन्सर्ड कन्टेन्ट तथा इन्फ्लुएन्सर मार्केटिङलाई सो घोषणा गर्न लगाउने प्रावधान समेटिएको छ। यसको कार्यान्वयन विज्ञापन बोर्ड मार्फत गरिनेछ। अहिले इन्फ्लुएन्सरको माध्यमबाट वस्तु तथा सेवाको प्रचार प्रसार गरिए पनि सो काम पैसा लिएर गरिएको सर्वसाधारणलाई थाहा हुँदैन। नयाँ नीति यस्तो कन्टेन्टको सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको हो। सरकारले परम्परागत विज्ञापन प्रणालीलाई व्यवस्थित गर्दै डिजिटल विज्ञापन, एआई, इन्फ्लुएन्सर मार्केटिङ, स्पोन्सर्ड कन्टेन्ट र डिप फेक जस्ता नयाँ प्रविधिलाई कानूनी दायरामा ल्याउने गरी नीति जारी गरेको जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 114 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेशमा गएको 24 घण्टामा कोही पनि घाइते नभएको जनाएको छ। विभिन्न दुर्घटनामा मध्य प्रदेशमा 47 र कोशीमा 37 जना घाइते भएका कार्यालयको भनाइ छ। उदयपुर, सिन्धुली, सप्तरी र दैलेखमा 1-1 जनाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ। काठमाडौँ उपत्यकामा मेलन्ची खानेपानी आयोजनाको पानी केही दिनका लागि बन्द भएको छ। मुहानमा बाढी पसेपछि आजदेखि अस्थायी रूपमा बन्द गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता बिरबहादुर चन्दले जानकारी दिनुभएको छ। मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा सुन्दरी जल प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति रोकिएपछि उपत्यकामा पनि बन्द भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने चन्दले बताउनु भएको छ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ। कङ्ग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डाक्टर सुरेश आचार्य नियुक्त हुनुभएको छ। कङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले डाक्टर शर्मालाई नियुक्त गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले उल्लेख गर्नुभएको छ। विधान र नियमावली अनुसार साउन 1 गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरिएको हो। डाक्टर आचार्य कङ्ग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुनुहुन्छ। चितवन जिल्लामा 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। पिपिआर एक प्रकारको मर्बिल्ली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनु भयो। यो रोग सुरुमा 3-5 दिनसम्म देखिन्छ र 7-10 दिनभित्र बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यु गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000लाई खोप लगाइएको न्युपानेले बताउनुभयो। पिपिआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सर सामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 महिना उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: युएईमा काम गरेका 5 जना नेपाली युवाले जितेको 3 करोड दिराम अर्थात् 1,23,00,000 रुपियाँको चिट्टा रकम स्वदेश ल्याउन पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विकल, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र बन्दैका सुदीप नेपानेले जितेको रकम फिर्ता ल्याउने विषयमा पहल थालिएको हो। चिट्टामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल पित्राउने भन्ने विषयमा छलफल गर्न 5 जना हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको हो। राष्ट्र क्षेत्रले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमा रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। युक्रेनको किएवमा 27 जनाको ज्यान जाने गरी रुसले गरेको हमलामा आफ्नो बन्दोबस्ती भवन पनि ध्वस्त भएको रेडक्रसले जनाएको छ। आक्रमणमा 3,00,000 राहत सामग्री ध्वस्त भएको रेडक्रसको भनाइ छ। किएवबाट बीबीसीका सरा रेन्सफोर्डका अनुसार युक्रेनी ड्रोन हमलाको जवाबमा भन्दै रुसले आक्रमण गरेको छ।
2: Now Russia is saying that this was a response to Ukraine increasing its drone attacks inside Russia itself, targeting oil refineries there. But the fact is that Russia has been doing this to Ukraine, killing civilians and hitting residential areas for more than 4 years now.
0: विश्वकप फुटबलमा स्विजरल्यान्डले पनि अन्तिम 16मा स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्यान्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्यान्डले अब कोलम्बिया र घाना बीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रसन।
3: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick of the game by VAR. Cristiano Ronaldo's penalty left the gap to Ivan Perisic's opener.
0: I just want to cover it.
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नहटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आज हेर।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन। धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। ढुकढुकी बिसाउँदैछु मेरो लाज आज हेरा।

मेरो सम्झना कसैको परेलीमा फुलेछ भने, मेरो सम्झना कसैको परेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर, मेरो लास

0: नेपालमा वित्तीय ग्राहक सन्तुष्टिबारे पहिलो पटक सर्वेक्षण गरिने भएको छ। ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले गाउँ र शहरमा समेत गरिने सर्वेक्षणमा 10,500 बढी ग्राहकलाई प्रश्न सोधिने बताउनु भएको छ।
1: मुलुकका 77 जिल्लाका सबै प्रकारका पालिका, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट ऱ्यान्डम स्याम्पलिङको विधिबाट वडा छनौट गरिनेछ। छनौट गरिएका छानिएका वडाहरूबाट सिस्टमिक ऱ्यान्डम स्याम्पलिङको विधिबाट उत्तरदाता छनौट गरिनेछ। मतदाता नामावलीमा रहेका व्यक्तिहरू तथा बाक्लो बस्तीकाहरूमा भने स्थान छनौट गरी 10,405 नमुना संकलन गरिनेछ।
0: सर्वेक्षणबाट प्राप्त नतिजाले भविष्यमा नीति बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छ।
1: सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय सेवालाई थप प्रभावकारी बनाउन एवं गुणस्तरयुक्त बनाउन र नेपाल राष्ट्र ब्याङ्कलाई नीतिगत व्यवस्थाहरूको समीक्षा एवं सुधार गर्न आवश्यक मार्गदर्शन प्राप्त हुनेछ।
0: ब्याङ्कले सर्वेक्षणका लागि शिक्षक कर्मचारीहरूलाई परिचालन गर्नेछ। बिना कारण पेट्रोल पम्प बन्द गर्ने व्यवसायलाई अब 3 लाखदेखि 10 लाख रुपियाँसम्म जरिवाना हुने भएको छ। नेपाल ऑयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर यस्तो व्यवस्था गरेको हो। यस्तै 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजल वितरण रोका गर्ने पनि कानुनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार ऑयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कारवाही गर्ने कानुनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। डोल्पामा बन्दै गरेको 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले मुड्के चुला 4 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशी ढुङ्गा साबित हुने बताउनुभयो। आयोजना निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले यसको सफल कार्यान्वयनका लागि तिनै तहका सरकार, स्थानीय समुदाय तथा सरकारवाला बीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। त्रिभुवन विमानस्थल क्षेत्रका 4,000 बढी निषेधित क्षेत्र प्रवेश पास रद्द गरिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ। विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत निषेधित क्षेत्र प्रवेश पास जारी गर्ने गरिन्छ। यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो। पासको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ। यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो। समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए। 13,023 फोटो सहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरी समितिले तीमध्ये 4,072 एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो।
0: रुसले युक्रेनका फौजी निशानाका साथै सांस्कृतिक सम्पदामाथि रातभर हवाई हमला गरेको छ। रुसी सिमानाबाट 20 माइल टाढा ड्रोन आक्रमणको निशानामा परेको कला संग्रहालय रहेको ठाउँमा संवाद तथा सामान न्युटन पनि हुनुहुन्छ। उहाँका अनुसार दोस्रो विश्वयुद्धमा समेत बचेको संग्रहालय क्षेत्रमा कर्मचारीहरूले भग्नावशेष हेर्न बाध्य छन्।
3: Engulfed in flames, parts of the roof collapsed. The next morning, staff and volunteers try and rescue what they can.
4: Since 1970, she's been the director.
5: That's her life.
3: Valentina Mizgina is in charge of the museum.
4: What does this lady feel about the Russians doing this? She loves this museum clearly. She's been here for so many years.
5: Очевидно, що ви це ваше життя, ви любите цей.
6: Серце болить.
5: Her heart aches.
3: Museum staff spent 4 years preparing for this moment, moving thousands of its most valuable works into storage. Ukraine says it shoots down most of the drones and cruise missiles Russia launches, but faster ballistic missiles are much harder to intercept.
0: र विश्व स्वास्थ्य संगठनले स्पेनको क्यानरी आइल्यान्डको टेनेरिफमा पुगेको पानी जहाजमा देखिएको हन्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। हन्टा संक्रमित अन्तिम व्यक्ति निको भएर क्वारेन्टिनबाट निस्केपछि संगठनले प्रकोप सकिएको घोषणा गरेको हो। अहिलेसम्मका खबर यति। नमस्कार, म महेन्द्र।
7: यो BFBS कुलकर्म रेडियो हो।

0: दैलेखमा पर्ने कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी फेरि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका 6 गोताखोरले हिजो नदीमा खसेको गाडी खोजी सुरु गरेका हुन्। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 सडकबाट खसेको गाडी हिजो 5 खोजिएको डिआइए जयराज सापकोटाले जानकारी दिनुभएको छ। दुर्घटनापछि अचेत अवस्थामा भिरमा अड्केका एकजना पुरुषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडीमा 7 थिए भन्ने खुलेको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी केही दिनका लागि बन्द भएको छ। मुहानमा बाढी पसेपछि आजदेखि अस्थायी रूपमा बन्द गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता बीरबहादुर चन्दले जानकारी दिनुभएको छ। मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा सुन्दरी जल प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति रोकिएपछि उपत्यकामा पनि बन्द भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने चन्दले बताउनु भएको छ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ। युएमा काम गर्दै गरेका 5 नेपाली युवाले जितेको 3 करोड़ दिराम 1 अर्ब 23 करोड़ रुपियाँको चिट्टा रकम स्वदेश ल्याउने पहल सुरु भएको छ। गोर्खाका तैयब खान, पाल्पाका सन्दीप पिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप नेपानेले जितेको चिट्टा रकम स्वदेश ल्याउने विषयमा पहल थालिएको हो। चिट्टामा जितेको रकम कसरी सुरक्षित र वैधानिक रूपमा नेपाल भित्राउने भन्ने विषयमा छलफल गर्न 5 हिजो अबुधाबीको नेपाली दूतावास पुग्नु भएको थियो। युआईका लागि नेपाली राजदूत तेजबहादुर छेत्रीलाई भेटेर उहाँहरूले सरकारको नीतिअनुसार वैधानिक बाटोबाट स्वदेश पठाउने वातावरण बनाइदिन अनुरोध गर्नुभएको छ। राजदूत छेत्रीले रकम पठाउन दूतावासले समन्वय गर्ने र जितेको पुँजीबाट नेपालमै रोजगारी सिर्जना गर्ने योजनामा लगानी गर्न सुझाव दिनुभएको छ। चितवनमा 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। पिपिआर एक प्रकारको मोर्बिल्ली भाइरसको संक्रमणका कारण लाग्ने रोग हो।
1: पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्युपानेका अनुसार यो रोग लागेपछि 50-90% बाख्रा मर्ने गर्छन्। रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडा पखाला लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो। यो रोग सुरुमा 3-5 देखिन्छ र 7-10 बाख्रा मर्न सक्छन्। संक्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट रोगी बाख्राले खोक्दा र हाच्छ्यु गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट संक्रमण फैलिने भएकाले सचेत रहनुपर्ने डाक्टर न्युपानेको भनाइ छ। साथै खानेपानी, दानाको डुट र प्रयोग गरिएको सोत्तरबाट पनि संक्रमण फैलन सक्ने उहाँले बताउनुभयो। चितवन जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएका र तीमध्ये 2,20,000 खोप लगाइएको न्युपानेले बताउनुभयो। पिपिआर संक्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सर सामान पनि जलाउने वा गाड्ने गर्नुपर्छ। यो रोगबाट बचाउन 3 उमेर पुगेका सबै स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 रोग विरुद्धको खोप लगाउनु पर्ने उहाँको सुझाव छ।
0: विमानमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सले दुबईका लागि आज तय भएको उडान भोलिका लागि सार्ने निर्णय गरेको छ। एयरलाइन्सले सूचना जारी गर्दै दुबईबाट भोलि फर्किने मितिमा कुनै परिवर्तन नगरिएको उल्लेख गरेको छ। एयरलाइन्सले उडान तालिका सार्दा यात्रुमा असुविधा परेको हुन सक्ने भन्दै माफी पनि मागेको छ। एयरलाइन्सले 4 विमान मार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिने गरेको छ। युक्रेनको किएवमा 27 ज्यान जाने गरी रुसले गरेको हमलामा आफ्नो बन्दोबस्ती भवन पनि ध्वस्त भएको रेडक्रसले जनाएको छ। आक्रमणमा 3,00,000 राहत सामग्री ध्वस्त भएको रेडक्रसको भनाइ छ। किएवबाट बीबीसीका सरा रेन्सफोर्डका अनुसार युक्रेनी ड्रोन हमलाको जवाबमा भन्दै रुसले आक्रमण गरेको छ।
2: Inside Russia itself, targeting oil refineries there. But the fact is that Russia has been doing this to Ukraine, killing civilians and hitting residential areas for more than 4 now.
0: 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले स्वर्णसहित 3 जित्न सफल भएको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 81 जितिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभएको छ। पुरुष स्पोर्ट्स फिजिक 170 मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण जित्नु भएको छ। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जित्दा पुरुष स्पोर्ट्स फिजिक 170 पुकार साक्यले काँस्य पदक हात पार्नु भएको छ। दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करण देखिने नेपाल सहभागी हुँदै आएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: BFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: मिलाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: राष्ट्रिय सभा बैठकको प्रविधिमा समस्या आएपछि बैठक स्थगित गर्नुपरेको छ। बैठक सञ्चालन हुन बित्तिकै माइक्रोफोनबाट बोलेको सुन्न नसकिएपछि बैठक स्थगित गरिएको हो। समस्या समाधान भएपछि अहिले नियमित गरिएको छ। माइक्रोफोनबाट आवाज नआए पनि केही बेर राष्ट्रिय सभाका अध्यक्ष राणा प्रसाद दाहालले बैठक सञ्चालन गर्नुभएको थियो। नसुनिएपछि अध्यक्ष दाहालले 20 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। बैठकको कार्यसूचीमा विनियोजन विधेयकमा मन्त्रालयको छलफलको तालिका राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अपरान्न 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका नेता भीष्मराज आङदम्बेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित 2, राष्ट्रिय मानवाधिकार आयोगको सदस्यमा 1 र मुस्लिम आयोगका अध्यक्षसहित 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोगका अध्यक्षसहित 2 पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त छ। थारू आयोगमा अध्यक्षसहित 2 र मधेसी आयोगमा पनि अध्यक्षसहित 2 पद रिक्त छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 114 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेशमा गएको 24 घण्टामा कोही पनि घाइते नभएको जनाएको छ। विभिन्न दुर्घटनामा मध्य प्रदेशमा 47 र कोशीमा 37 जना घाइते भएको कार्यालयको भनाइ छ। उदयपुर, सिन्धुली, सप्तरी र दैलेखमा 1-1 जनाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ। नेपालमा वित्तीय ग्राहक सन्तुष्टिबारे पहिलोपटक सर्वेक्षण गरिने भएको छ। ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले गाउँ र सहरमा समेत गरिने सर्वेक्षणमा 10,500 बढी ग्राहकलाई प्रश्न सोधिने बताउनु भएको छ।
4: मुलुकका 77 वटै जिल्लाका सबै प्रकारका पालिका, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट ऱ्यान्डम स्याम्पलिङको विधिबाट वडा छनौट गरिनेछ। छनौट गरिएका छानिएका वडाहरूबाट सिस्टमिक ऱ्यान्डम स्याम्पलिङको विधिबाट उत्तरदाता छनौट गरिनेछ। मतदाता नामावलीमा रहेका व्यक्तिहरू तथा बाक्लो बस्तीकाहरूमा भने स्थान छनौट गरी 10,405 वटा नमुना सङ्कलन गरिनेछ।
3: सर्वेक्षणबाट प्राप्त नतिजाले भविष्यमा नीति बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ।
4: सर्वेक्षणबाट प्राप्त हुने नतिजाले वित्तीय सेवालाई थप प्रभावकारी बनाउन एवं गुणस्तरयुक्त बनाउन र नेपाल राष्ट्र ब्याङ्कलाई नीतिगत व्यवस्थाहरूको समीक्षा एवं सुधार गर्न आवश्यक मार्गदर्शन प्राप्त हुनेछ।
3: ब्याङ्कले सर्वेक्षणका लागि शिक्षक कर्मचारीहरूलाई परिचालन गर्नेछ। कङ्ग्रेसको नीति प्रतिष्ठान कार्यकारी निर्देशकमा डाक्टर सुरेश आचार्य नियुक्त हुनुभएको छ। कङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले डाक्टर शर्मालाई नियुक्त गर्नुभएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले उल्लेख गर्नुभएको छ। विधान र नियमावली अनुसार साउन 1 गतेदेखि लागू हुने गरी आचार्यलाई नियुक्त गरिएको हो। डाक्टर आचार्य कङ्ग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुनुहुन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाइ आएको छ। संवाद तथा जेम्स गुडर्सनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
5: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defence. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defence spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing enough, with Defence Secretary Pete Hegseth warning the era of what he called free riding should be over.
3: विश्वकप फुटबलमा स्विजरल्यान्डले पनि अन्तिम 16मा स्थान पक्का गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा अल्जेरियालाई 2-0 स्तब्ध पार्दै स्विजरल्यान्डले प्री क्वार्टर फाइनल यात्रा तय गरेको हो। स्विजरल्यान्डले अब कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नुपर्नेछ। नेपाली समयको आज बिहान भएको खेलमा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले पनि प्री क्वार्टर फाइनलमा स्पेनसँगको भेट निश्चित गरेको छ। थप जानकारी सहित अमेरिकाबाट जो रोसन।
2: More late drama at this World Cup as Portugal squeezed through with a 2-1 win over Croatia. Gonçalo Ramos got the critical goal in the 94th minute, but Croatia had a goal ruled out with the last kick.
3: Namaskar,
0: Mohendra. Yo, BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अपरान्ह 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय मानवाधिकार आयोगको सदस्य 1 र मुस्लिम आयोगका अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोग अध्यक्ष सहित 2 पद रिक्त छ भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त रहेको छ। थारू आयोगमा अध्यक्ष सहित 2 र मधेसी आयोगमा पनि अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताउनु भएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको हो।
1: शिक्षामा राजनीति भयो, शिक्षामा राजनीति भयो भनेर भन्छौँ, शिक्षामा राजनीति भएन भन्छौँ, शिक्षामा दलीयकरण भयो। हामीलाई के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले त्यसो गाउँतिर गएर कुराकानी गर्नु गयो भने पनि फलान विद्यालयमा के छ अवस्था हो भने त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा त एजुकेसनको पर्पज के हो? हामीसँग हजारौँको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षकसँग आबद्ध हुनु र शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
0: कृषि मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति दिनका लागि विभागलाई रकम उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति दिन विभागले मन्त्रालयसँग रकम मागेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखेका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। 70 करोड़को क्षति भएको विभागले जनाएको छ। बर्ड फ्लू रोग नियन्त्रण 4 संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा आज रिहा भएका छन्। चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टका प्रहरी सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनियाँ पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई बुझाएको हो। गएको असार 12 गते लप्ची घुम्न गएका काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाई आएको छ। संवाददाता जेम्स गोडसनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
2: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defence. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defence spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing...
0: Okay,
3: यो PFBS गोर्खा रेडियो हो।

0: दैलेखमा पर्ने कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी फेरि शुरू भएको छ। सशस्त्र प्रहरी बल नेपाल छ महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका छजना गुताखोरले हिजो नदीमा खसेको गाडी खोजी शुरू गरेका हुन्। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथमा सड़कबाट खसेको गाड़ी हिजो 5 घण्टासम्म खोजिएको डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। दुर्घटनापछि अचेत अवस्थामा भेट मार्केका एकजना पुरूषको उद्धार गरी अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ीमा 7 जना थिए भन्ने खुलेको छ। कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताउनु भएको छ। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबैभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको हो।
1: शिक्षामा दलीयकरण भयो। हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले त्यसो गाउँतिर गएर कुराकानी गर्नु गयो भने पनि फलानु विद्यालयमा के छ अवस्था भन्यो भने त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा एजुकेसनको पर्पज के हो? हामीसँग हजारौँको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षकसँग आबद्ध हुनु, शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
0: बेलायतको भावी प्रधानमन्त्रीका बलिया दावीदार एन्डी बर्नहमले आफू नेतृत्वमा पुगेमा लेबर पार्टीले 2024 ल्याएको चुनावी घोषणा पत्रमा प्रतिबद्ध रहने बताउनु भएको छ। उहाँले रक्षा लगानी योजनाका लागि कोष जुटाउने विषयमा पूरै जिम्मा लिने पनि उहाँको भनाइ छ। रक्षा लगानी योजनामा 4 अर्ब 70 करोड़ पाउण्डको कमी पुष्टि भएपछि बर्नहमको भनाइ छ आफूले मुलुकको सुरक्षा व्यवस्थालाई अति नै गम्भीर रूपमा लिएको पनि बताउनु भएको छ। स्काईका प्रमुख राजनीतिक संवाददाता जो क्रेक
2: He admitted in his interview that he was not told about the huge black hole. Estimates range from 5 billion to 15 billion in defense spending. He said, I didn't have all the details. I wasn't in the discussions.
0: स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई गएको मक्सिरसम्मको दावी बक्यौता भुक्तानी गरेको जनाएको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई अझै 7 महिना यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23 अर्ब 44 करोड़ 2 लाख 98 हजार रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली सहयात्री मुलुकहरूको रक्षा क्षेत्रमा विनियोजित रकमलाई लिएर फेरि आलोचना गर्नुभएको छ। नेटो शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पको भनाई आएको छ। संवाददाता जेम्स गोर्सनका अनुसार ट्रम्पले सुरक्षाका लागि युरोपेली मुलुकहरू आफ्नो मुलुकमा भर पर्ने गरेको तर्क गर्नुभएको छ।
3: Donald Trump's once again turned up the pressure on NATO allies, accusing countries, including the UK, of relying on the United States for their defense. Posting on his Truth Social platform, the president claimed America spends far more on the alliance than anyone else, calling the situation ridiculous. His comments come ahead of next week's NATO summit, where defense spending is expected to dominate discussions. The Trump administration's already questioned whether some European countries are doing enough, with Defense Secretary Pete Hegseth warning the era of what he called free riding should be over.
0: आउँदो सोमबार राति इङ्ल्याण्डको खेल परेका बेला बिहान 5 बजेसम्म पब खोल्न अनुमति दिएपछि इङ्ल्याण्ड र वेल्सका पब मालिकहरू औधी खुसी भएका छन्। यो दिन स्थानीय समयको राति 1 बजे इङ्ल्याण्ड र मेक्सिको बीच अन्तिम 16मा पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी लिया मौटन स्पामा hot carrier sanchalan garnuhuncha
4: but not just for the pub itself it's just in general with the community it's a community pub we've had over 100 people here every game and the atmosphere is just amazing and to be able to do that and to be able to celebrate this is once every 4 years
0: अहिलेसम्मका खबरै थिए।

0: नेपाली कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको नेता मेन बहादुर विश्वकर्माले जानकारी दिनुभएको
1: हो। अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्। त्यहीबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: 15 महाधिवेशनको तयारी आगामी सोमबारबाट थालिने पनि उहाँको भनाइ छ। विश्वकर्माले डिजिटल क्रियाशील सदस्यता नवीकरणबारे संस्थापनले चलाएको अभियानबारे टिप्पणी पनि गर्नुभएको छ।
1: हामीले त्यति युगको रूपमा लिएका छैनौँ, अप्ठ्यारो रूपमा पनि लिएका छैनौँ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौँ। तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ भन्ने हाम्रो भनाइ हो। त्यसले पार्टी एकता गर्छ, तर त्यसलाई अध्यावधि गर्नेलाई भाग लिन दिने नभए नदिने भनेको चाहिँ पार्टीलाई झन् आकार खुम्च्याउने कुरा हुन्छ भन्ने हाम्रो।
0: फागुन 21 चुनाव निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि भने चलाइरहेको छ। राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारी दलको आर्थिक कार्यदिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्रबहादुर केसी,
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामीहरू दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानताको नाममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ पहाडीय मोडलको चाहिँ बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लामा छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: सांसद रेणुचन्दले विभेद बढाउने खालको बजेटका साथै संघीयताबारे सरकार र सत्ताधारी दल राष्ट्रपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलबाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो। डोन्ट मेस विथ इट।
0: कांग्रेस सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको आरोप लगाउनु भएको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षामा दलीयकरणले सबभन्दा ठूलो समस्या लिएर आएको बताउनु भएको हो।
4: शिक्षामा राजनीति भएन भन्छ, शिक्षामा दलीयकरण भयो। हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधान अध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले यसो गाउँतिर गएर कुराकानी गर्नु गयो भने पनि फलानु विद्यालयमा के छ अवस्था भन्दैन, त्यसको प्रधान अध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो। शिक्षामा दलीयकरणले सबभन्दा ठुलो समस्या लिएर आएको, दलीयकरण बाहिर निस्कनु पर्यो। एजुकेसन इज अ पोलिटिकल इस्यु। नेपाली कङ्ग्रेस पार्टीमा त एजुकेसनको पर्पज के हो? हामीसँग हजारौँको संख्यामा शिक्षक साथीहरू हुनुहुन्छ जसले समुन्नत नेपाल ल्याउनका निम्ति चाहिँ आफ्नो ठाउँबाट काम गर्न सक्नुहुन्छ। मैले आजको दिनमा नेपाली कङ्ग्रेस सभापति भएर शिक्षकसँगमा आबद्ध हुनुहुन्छ, शिक्षकलाई गर्ने आग्रह वा दिने मेसेज भनेको के हो भने तपाईँले शिक्षकको भूमिका ठिक ढङ्गले विद्यालयमा निर्वाह गरिदिनु भयो। एक्सपेक्टेड जे कुराहरू हो अझ त्योभन्दा पनि अझै बढी कम्फोर्ट जोन भन्दा पनि बाहिर निस्किएर अझै बढी गरिदिनु भयो भने त्योभन्दा ठुलो नेपाली कङ्ग्रेसलाई लगाउने गुणहरू के पनि हुँदैन।
0: आउँदो सोमबार राति इङ्ल्यान्डको खेल परेका बेला बिहान 5 बजेसम्म पब खोल्न अनुमति दिइएपछि इङ्ल्यान्ड र वेल्सका पब मालिकहरू औधी खुसी भएका छन्। यो दिन स्थानीय समयको राति 1 बजे इङ्ल्यान्ड र मेक्सिको बीच अन्तिम 16मा पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी, लियामटन स्पा हर्ड क्यारियर सञ्चालन गर्नुहुन्छ।
5: But not just for the pub itself, it's in, just in general, it's, the community, it's a community pub. We've had over 100 people here every game, and the atmosphere is just amazing. And to be able to do that...
0: Okay. अहिलेसम्मको खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको सो पक्षका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
1: अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्। त्यहीँबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: आगामी 15 महाधिवेशनको तयारी आगामी सोमबारबाटै थालिने उहाँको भनाइ छ। विश्वकर्माले डिजिटल क्रियाशील सदस्यता नवीकरणबारे संस्थापनले चलाएको अभियानबारे टिप्पणी पनि गर्नुभएको छ।
1: हामीले त्यति इगोको रूपमा लिएका छैनौँ, अप्ठ्यारो रूपमा लिएका छैनौँ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौँ। तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ भन्ने हाम्रो भनाइ हो। त्यसले पार्टी एकता गर्छ, तर त्यसलाई अध्यावधि गर्नेलाई भाग लिन दिने नभए नदिने भनेको चाहिँ पार्टीलाई झन् आकार खुम्च्याउने कुरा हुन्छ भन्ने हाम्रो।
0: फागुन एक्काइसको चुनावमा निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि चलाइएको हो। नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे बाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारी शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम हुने गरी बजेट विनियोजन नगरेको आरोप लगाउनु भएको छ। आज राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले साना साना आयोजनाहरूका लागि बजेट विनियोजन गरेको देख्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दावी गर्नुभयो।
2: बजेटको प्राथमिकता र सिद्धान्तमा विनियोजन शीर्षकमा कति तालमेल होला त भनेर हेर्दाखेरि चाहिँ अब यो छलफल हामीले आफै काम नगरेको हो, किनकि हामीसँग पर्याप्त समय त थियो। त्यसो गर्दाखेरि त्यति ठुलो तालमेल चाहिँ म देख्दिनँ। किन देख्दिनँ भन्दा यो सरकार एक फरक कन्डिसनमा आएको हो। यो सरकार बीचमै चुनाव भएर आएको, यो सरकारले आफूलाई दाबी गरेको एउटा परिवर्तनबाट आएको र उहाँहरूका आफ्ना निश्चित उद्देश्य कार्यक्रम र कार्ययोजना छन् र उहाँहरूले के गर्ने भन्ने कुराको रोड म्याप दिनुभएको छ। हो, त्यो रोड म्याप यहाँ कार्यक्रममा कहाँनिर ट्रान्सलेट छ त? मैले चाहिँ खोजेको कुरा यही थियो। करिब करिब 1964-65 अर्बको बजेट आज हाम्रो सामु हाम्रो सरकारले अगाडि प्रस्तुत गरेको छ। यहाँ हेर्दाखेरि पुँजीगत भन्दा साधारण खर्चको हिस्सा धेरै ठुलो छ। राज्यको नीति कहाँ हो त? हामीले के गर्न खोजेको, केलाई प्रायोरिटी दिन खोजेको भन्ने कुरा वित्तीय अनुशासनको बुकमा हेर्ने हो भने साना साना स्केलका कार्यक्रमहरूलाई जे राख्नु भएको छ नि, मैले पोइन्ट गरेर भनिरहेको छैन, त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफ्नो 100 दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलंगे पुलको उद्घाटन गरी आज काठमाडौँ फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राई,
3: कोसिस उहाँहरूले गर्नुभएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगीहरू धेरै भयो, अब महँगी तपाईँको नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
0: उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ इन्फाका पदाधिकारीको विदेश यात्रा नरोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्माको संयुक्त इजलासले इन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। इन्फा अध्यक्ष पंकज विक्रम नेमवाङले दायर गरेको रिटको अन्तिम टुङ्गो नलागेसम्म विदेश यात्रामा अवरोध नगर्न भनेको छ। विदेश भ्रमण रोक्न राष्ट्रिय खेलकुद परिषद राखे पले लेखेको पत्र तत्काल कार्यान्वयनमा रोकिएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी काहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्या हो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुन सक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर राज्यसभाले प्रस्ताव गरेको न हो।
0: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारी दलको आर्थिक कार्यदिशामा आधारभूत समस्या देखेको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सदस्यले बजेटका कारण आर्थिक असमानता बढेको तर्क गरेका छन्। सभाका सदस्य चन्द्रबहादुर केसी:
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मध्यस्थतालाई कायम गर्नुहोस् र हामीलाई दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब समानताको नाममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करको चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिने कर प्रणालीमा गइदिएको भए अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिने पहाडिया मोडलको चाहिने बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लामा छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संहिताबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन।
0: कर्णाली नदीले दैलेख खण्डमा गाड़ी खसेको दुर्घटनामा पर्नेको संख्या 10 जनासम्म हुन सक्ने स्थानीय अधिकारीले बताएका छन्। दुई दिनदेखि गाड़ी र यात्रुको खोजी भइरहँदा स्थानीय सरकारका प्रतिनिधिले खोजी तथा उद्धारका लागि साधन स्रोतको अभाव देखिएको गुनासो गरेका छन्। दुर्घटना भएको दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही:
4: गर्ने कुरा धेरै हुँदो रहेछ होइन। अब स्रोत साधनहरूको अभावमा हामीले समन्वय र सहजीकरण बाहेक अरू केही गर्न नसकिएको हो यो नदीमा खसेको यो घटनामा हेर्दा है। तर सङ्घीय सरकारको अब यो टिम पनि अलिक ढिलो गरी आइपुग्यो, अब इन टाइममा उपस्थित हुँदा हुँदा पनि हामीले अहिलेसम्म अब त्यो पत्ता लाउन नसकिएको अवस्था छ। यद्यपि उद्धारमा खटिएको टोली त अब निरन्तर प्रयासमा लागिरहेको छ होइन, चुनौती चाहिँ देखियो। गाडी सम्बन्धित ठाउँबाट छुट्दा 7 जनाको चाहिँ चलानी लिएर छुटेको छ, त्योबाट भित्र थुप्रै ठाउँमा मान्छे बस्ने आउने जाने लोकल प्यासेन्जरहरू पनि भेटिन्छ। अब गाडीको ड्राइभरले होटलमा खबर गरेको 10 जनालाई खाना अर्डर गरेको कुरा चाहिँ आएको छ होइन। अब तर यतिजना थियो भन्ने कुराको संख्या नै यति हुन नसकेको छ कि
5: अब यस्तो अवस्थामा यहाँहरूले चाहिँ समन्वय गर्न बाहेक अरू केही गर्न सकिएन भन्ने कुरा गर्नुभयो, कस्तो कस्तो कुराहरू आवश्यक पर्छ भन्ने लाग्छ यहाँलाई?
4: हामीले राख्ने भनेको ठुलो विपत्ति कुरा त सङ्घ सरकारले नै जिम्मा लिनु पर्यो नि। वर्तमान सरकारले नै सदारूपता देखाउनु पर्ने, सुरक्षा निकायले खटाउनु पर्ने, अब उद्धार गर्नुपर्ने, यो सबै कुराहरू स्रोत र साधनमा स्थानीय सरकार अपर्याप्त छ, हामीसँग पर्याप्त मात्रामा स्रोत साधनहरू छैन, हामीसँग जस्तो गोटाखट तिन नगरपालिकाको आफ्नै त हुँदैन, अब जस्तो हामीसँग हेलिकप्टर त हुँदैन, हामीसँग म्याक्सिमम हुने भनेको एम्बुलेन्सको कुरा हो, एम्बुलेन्स निरन्तर दौडीको कुरा छँदैछ है, अब त्यसै गरी सद्वाहनको कुरा हाम्रो पालिकामा नभए पनि छिमेकी पालिकाहरूसँग समन्वय गरेर त्यो कुरामा पनि हामी प्रतिबद्ध छौँ, हामी म आफै पनि हाम्रो पालिकाको टिम आफै पनि त्यो सम्बन्धित घटनास्थलमा पुगेकै हो, जो दिनैभरि हामी चिन्छौँ, आजतिर मात्र फर्केको परिस्थिति हो भने यो यसको लागि सङ्घीय सरकार नै सबैभन्दा बढी जिम्मेवार र जवाबदेही बन्नुपर्छ भन्ने लाग्छ मलाई।
0: हिजो दुर्घटनामा परेको फोर्स गाडीको सशस्त्र प्रहरीका गोताखोरले खोजी गरिरहेका छन्। कांग्रेसको संस्थापन पक्ष बाहेकका नेताहरूले सम्पर्क कार्यालयबाट समानान्तर गतिविधि चलाउने भएका छन्। विशेष महाधिवेशन अघिको कार्य समितिका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले डाकेको बैठकमा छुट्टै कार्यालय चलाउने सहमति भएको सो पक्षका नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
6: अब सम्पर्क कार्यालय बनाउने र सम्पर्क कार्यालयबाट नै सबै बैठकहरू छलफल गर्ने, जसका लागि सुनदेवीमा सम्पर्क कार्यालय स्थापना भएको छ र त्यहाँ नै अब सबै पार्टीका 15 महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफलहरू बैठकहरू त्यही हुन्छन्, त्यहीबाट सम्पर्क सम्बन्ध र संगठन विस्तारको कुरा हुन्छ।
0: आगामी 15 महाधिवेशनको तयारी आगामी सोमबारबाटै थालिने उहाँको भनाइ छ। विश्वकर्माले डिजिटल क्रियाशील सदस्यता नवीकरणबारे संस्थापनले चलाएको अभियानबारे टिप्पणी पनि गर्नुभएको छ।
6: हामीले त्यति इगोको रूपमा लिएका छैनौँ, अप्ठ्यारो रूपमा लिएका छैनौँ, त्यसलाई डिजिटल इन्ट्री पनि गर्दैछौँ, तर त्यो बेला समापन गरेको क्रियाशील सदस्यता नवीकरणलाई वञ्चित पनि नगरौं र क्रियाशील सदस्यता अध्यावधि वा डिजिटल इन्ट्रीलाई नै महाधिवेशनमा भाग लिन पाउने र नपाउने त्यसलाई बोर्डर लाइन पनि नबनाऊ।
0: फागुन 21 को चुनावमा निर्वाचन आयोगले मान्यता नदिएको कांग्रेसको खड्का नेतृत्वको कार्य समितिलाई सर्वोच्च अदालतले पनि मान्यता नदिए पनि समानान्तर गतिविधि चलाइएको हो। अब खबर फटाफट।
7: तनहुँको ब्यास 13 बेनीकोटमा आउँदो साउन 12 16 चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एण्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाई राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन शुरू। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्छ्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै।
0: बेलायतको भावी प्रधानमन्त्रीका बलिया दावेदार एन्डी बर्नहमले आफू नेतृत्वमा पुगेमा लेबर पार्टीले 2024 ल्याएको चुनावी घोषणा पत्रमा प्रतिबद्ध रहने बताउनु भएको छ। रक्षा लगानी योजनाका लागि कोष जुटाउने विषयमा पूरै जिम्मा लिने पनि उहाँको भनाइ छ। रक्षा लगानी योजनामा 4,70,000,000,000 पाउण्डको कमी पुष्टि भएपछि बर्नहमको भनाई आएको हो। आफूले मुलुकको सुरक्षा व्यवस्थालाई अति नै गम्भीर रूपमा लिएको पनि बताउनु भएको छ।
8: He admitted in his interview that he was not told about the huge black hole. Estimates range from 5 billion to 15 billion in defense spending. He said, I didn't have all the details. I wasn't in the discussions.
0: आउँदो सोमबार राति इङ्ल्याण्डको खेल परेका बेला बिहान 5 बजेसम्म पब खोल्न अनुमति दिएपछि इङ्ल्याण्ड र वेल्सका पब मालिकहरू औधी खुशी भएका छन्। यो दिन स्थानीय समयको राति 1 बजे इङ्ल्याण्ड र मेक्सिको बीच अन्तिम 16 पुग्न प्रतिस्पर्धा हुनेछ। ज्यासन क्लेरी, लियामचन स्पामा हर्ड क्यारियर सञ्चालन गर्नुहुन्छ।
9: But not just for the pub itself, just in general, the community, it's a community pub. We've had over 100 people here every game, and the atmosphere is just amazing. And to be able to do that, to be able to...

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, बैसा छँदै भगाइ।

0: डीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ हजुर।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठुलो ट्रान्जिसनका बिच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोर्डोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसङ्घको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी Eugene Falls भन्छन्,
4: This session is aimed to be preventative.
3: यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद सहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लडाईँको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेईप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको सुरुवाततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जुन महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरुषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ्यौली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेसन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अङ्ग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाडौँ पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKLले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ। अहिले केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र पनि त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरिरहेको छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको KUKLले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गरेका छौँ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेश जाने नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईवटा भारत अथवा चिनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि, नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
5: भारतपछि तपाईँ चिन जानुभयो, चिनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चिनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठुलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चिन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरुद्ध प्रयोग हुन नदिन नदिने विषयमा हामी स्पष्ट छौँ भन्ने कुरा मैले कम्युनिकेट गर्ने त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चिनका सम्बन्धमा आधारशिला नै हो. हाम्रो अलि बढी जोड कनेक्टिभिटी दुई देशबिचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले राख.
5: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु. तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी सङ्ख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेसन पाएको छु. त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ. आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ.
5: अनि अन्त्यमा यो बिचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ. विशेष अदालतमा मुद्दा नै दायर भयो. जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ.
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ. अहिले एउटा ठुलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेको छ. हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठुलो ट्रान्जेक्सन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका छौँ.
5: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ. अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै यसमा मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन. तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगेको छ. भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो. अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो. धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ. कन्ट्र्याक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ. भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो. तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ.
5: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बिच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठुलो ट्रान्जेक्सनका बिच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो. र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ.
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. फ्रान्सले गत जुन महिनाको उष्ण लहरका कारण 2000 बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ. तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जुनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जुन महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढिरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड़ लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुन सक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर राज्यसभाले प्रस्ताव गरेको न हो।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालय मा उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वारहरूबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नु भएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनु भएको छ। त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहच्छा उपकुलपति पदमा नियुक्त हुनु भएको हो। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको हो। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको नाम सिफारिश गर्न शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिश समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। कृषि मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन पशु सेवा विभागलाई 50 करोड़ दिएको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति दिन विभागलाई रकम उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति दिन विभागले मन्त्रालयसँग रकम मागेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा, 3 लाख किलो दाना नष्ट गरिएको छ। 70 करोड़को क्षति भएको विभागले जनाएको छ। बर्ड फ्लू रोग नियन्त्रण 4 संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। अब खबर फटाफट।
2: तनहुको व्यासतेर बेनीकोटमा आउँदो साउन 12 देखि 16 सम्म चौथो सिद्धकप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रूपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एण्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाई राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउने यता 4,100 मुद्दा फर्च्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। बालबाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000
0: अहिलेसम्मका खबर यति नै।

0: मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ।
1: मेलम्ची खानेपानी विकास समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो पस्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढ़ीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स, सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसून सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।
2: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान शुरू गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटरभित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान शुरू गरेको हो।
0: नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधारको क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वेच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा ठूलो उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन भएको जनाएको छ।

0: गोरखा रेडियो हो,
1: यो PFBS गोरखा रेडियो हो।
2: सैन्य समुदाय मा
0: बिलाइन भरी
2: ऑन एयर
0: एप मा
2: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS,
0: यो BFBS गोरखा रेडियो हो।

0: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
0: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामी दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ नि पहाडिया मोडलको चाहिँ नि बजेट ल्याइदिएको भए, सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संकेतबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिक्कै झिक्कै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो, डोन्ट मेस विथ इट।
0: अब खबर फटाफट।
4: तनहुँको ब्यास 13 बेनीकोटमा आउँदो साउन 12 देखि 16 सम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्च्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सडकमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द। यो बाटोको साटो 40 काउ दमोली सडक र सिमनाथ काउ 40 सडक प्रयोग गर्न अनुरोध। र 5 किलोवाट बिजुली निकाले महाखोला जलविद्युतको टर्बाइन बिग्रिएपछि म्याग्दीका सिस्नेरी र खवाङ गाउँमा बिजुली बन्द बिग्रेको टर्बाइन
0: बनाएको।

0: मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ।
1: मेलम्ची खानेपानी विकास समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो पस्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढ़ीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स, सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्व विद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।
2: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान शुरू गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटरभित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
0: नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधारको क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा ठूलो उल्टो बाटो तथा नीतिगत र
3: यो BFBS, गोरखा रेडियो हो।

बनाएको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु, हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु, जति पिउन सक्छ।

0: BFBS Gorkha Radio. Gorkha Radio. Sanya Samudaya Ma. Pillai Bhari. On air. App Ma. Ani Smart Speaker Ma Bandhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio. संभावित जोखिमलाई न्यूनीकरण गर्न
1: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
2: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
2: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्यो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
1: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढेको बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी
3: बोल्ने कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामी दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट, यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन तान्ती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो, अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ नि पहाडिया मोडलको चाहिँ नि बजेट ल्याइदिएको भए, सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
1: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संहिताबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनु भएको छ।
4: प्रधानमन्त्रीले त झिक्कै झिक्कै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने, जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो। डोन्ट मेस विथ इट।
1: अब खबर फटाफट।
5: तनहुँको ब्यास 13 बेनीकोटमा आउँदो साउन 12 देखि 16 सम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्च्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सडकमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द। यो बाटोको साटो 40 काउ दमोली सडक र सिमनाथ काउ 40 सडक प्रयोग गर्न अनुरोध। र 5 किलोवाट बिजुली निकाल्ने महाखोला जलविद्युतको टर्बाइन बिग्रिएपछि म्याग्दीका सिस्नेरी र खलाङ गाउँमा बिजुली बन्द, बिग्रिएको टर्बाइन।
1: नमस्कार।

0: रेडियो हो।
1: BFBS गोरखा रेडियो
2: सैन्य समुदाय मा
0: बिलाई भरी
2: ऑन एयर
0: एप मा
2: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

0: मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ।
1: मेलम्ची खानेपानी विकास समितिले विज्ञप्ति निकालेर यो वर्षको मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान भन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो पस्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न केही समयका लागि सुरुङ बन्द गर्नु परेको हो। 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको बाढ़ीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स, सड़क पहुँच लगायतका संरचनामा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। त्यसपछि हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक माध्यमबाट काठमाडौँ उपत्यकामा पानी वितरण गर्दै आएको छ।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट उपकुलपति नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर बोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसान दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा राम श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले मन्त्रालयमा नियुक्ति पत्र दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। उपकुलपतिको छनौटका लागि शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरेको हो। वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ।
2: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान सुरु गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
0: नेकपा एमाले वर्तमान सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिले असफल देखिएको टिप्पणी गरेको हो। 100 बुदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्र देखिएको एमालेको निष्कर्ष छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधारको क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा ठूलो उल्टो बाटो तथा नीतिगत

0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको बताउनु भएको छ। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछाने
1: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो, विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
0: सभापति लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ।
1: हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। के कुरा बुझ्नु पर्यो भने प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता महसुस सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, हामीले के भन्या हो भने प्रदेश संरचनालाई चाहिँ बुझिलो होइन कि प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर रासोपाले प्रस्ताव गरेको न हो।
0: राष्ट्रिय सभा सदस्यहरूले सरकार र सत्ताधारीको दल को आर्थिक कार्य दिशामा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरूले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्र बहादुर केसी
2: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मध्यस्थतालाई कायम गर्नुहोस् र हामी अर्थ दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट यो अर्थतन्त्र अहिलेको यसले यो करका चाहिँ तपाईँको विभिन्न शीर्षकबाट आएका करहरूको यो जुन ताती ल्याएर आएको छ त्यसलाई एकीकृत चाहिँ नि कर प्रणालीमा गइदिएको भयो अथवा स्विजरल्यान्डको पहाडी मोडलको चाहिँ नि पहाडिया मोडलको चाहिँ नि बजेट ल्याइदिएको भए सेगमेन्ट गरेर टुक्रा टुक्रा गरेर विभिन्न जिल्लालाई छुट्याएर ल्याइएको बजेट भएको भए अनि यो बजेटले सार्थक रूप लिने थियो।
0: रेणु चन्दले विभेद बढाउने खालको बजेटका साथै संकेतबारे सरकार र सत्ताधारी दल रासोपालाई सुझाव दिनुभएको छ।
3: प्रधानमन्त्रीले त झिकै झिकै माया पनि भन्नुभयो, यो त टक्सिक माया रहेछ। तपाईँकै पार्टीका माननीय सदस्यहरूले कोरुवावासी देखेर थाहा पाइयो कति प्राथमिकतामा राखिएको छ भनेर। अब यो कस्तो हुन्छ भने यो कसैको कुरा नसुन्ने जवाफदेही नहुने मान्छेका लागि हाम्रो सुदूरपश्चिममा एउटा टिपिकल वर्ड छ, त्यसलाई भन्छन् निगरगण्ड। यो निगरगण्ड सरकार हो, तसर्थ यो विपुल जनादेश पाएको निगरगण्ड सरकारले ल्याएको बजेट भुइँ मान्छेको बजेट होइन भन्दै म एउटा गम्भीर कुरा सरकारप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। संघीयतासँग खेलवाड नगर्नुहोस्। रगतसँग साटेर ल्याएको अधिकार हो, यो सुझाव होइन चेतावनी हो। डोन्ट मेस विथ इट।
0: अब खबर फटाफट।
4: तनहुँको ब्यास 13 बेनीकोटमा आउँदो साउन 12 देखि 16 सम्म चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता हुँदै पहिलोलाई 66,666, दोस्रोलाई 44,444 र तेस्रोलाई 22,222 रुपियाँ पुरस्कारको व्यवस्था। ट्राभल तथा टुर व्यवसायलाई पर्यटन बोर्डको 2 दिने तालिम। ट्राभल एन्ड टुर एजेन्सी चलाउँदै आएका 50 व्यवसायलाई करका किसिम, पर्यटन क्षेत्रमा लागू हुने कर र कर तिर्ने सजिलो तरिका सिकाइयो। सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीलाई सामान्य चेक जाँचका लागि अस्पताल धाउनुपर्ने बाध्यता हटाइँदै सामान्य प्रशासन मन्त्रालयको तल्लो तलामा निजामती कर्मचारी अस्पतालको आधारभूत सेवा इकाइ राखेर रगत जाँचदेखि स्वास्थ्य परीक्षण सेवा दिन सुरु। रूपन्देही जिल्ला अदालतमा साउन यता 4,100 मुद्दा फर्छ्युट, अझै 3,500 मुद्दा छिनोफानो हुन बाँकी। पालपाली किसान दालचिनी र तेजपात बेचेर धन आर्जन गर्दै साउन यता 3,48,000 किलो दालचिनी र 12,88,000 किलो तेजपात भारत निकासी, तेजपात किलोको 60 र दालचिनी 100 बिक्री हुँदै। तनहु रिसिङको श्रृङ्गपथ सडकमा पर्ने ढाक्रे खोला खण्डमा ढलान गर्न 15 दिनका लागि आउजाउ बन्द। यो बाटोको साटो 40 काउ दमोली सडक र सिमनाथ काउ 40 सडक प्रयोग गर्न अनुरोध। 5 किलोवाट बिजुली निकाले महाखोला जलविद्युतको टर्बाइन बिग्रिएपछि म्याग्दीका सिस्नेरी र खवाङ गाउँमा बिजुली बन्द बिग्रिएको टर्बाइन

0: यो वर्ष सुरु भएपछि विपज्जन्य घटनामा 127 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि 19 गतिको अवधिमा भएका जम्मा 2721 विपज्जन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 173 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना भने आग लागेका भएका छन्। आग लागेका 830 घटनामा 17 जनाको मृत्यु भएको छ, 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका कारण 147 घटना भएका छन्, 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएकामा 13 जनाको मृत्यु भएको छ, 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो, भारी वर्षा, डुंगा बल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। बागलुङका 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको छ। गाउँ गाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी संकलन गरेर स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमेट शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन दिल्ली प्रसाद आचार्यले जानकारी दिनुभएको छ। खानेपानी गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। टेक्निसियन आचार्यले कोलिफर्म भेटिएका मुहानबाट सिधै प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गर्नुभएको छ। धौलागिरी अस्पताल बागलुङका डाक्टर सन्दीप केसी कोलिफर्म भेटिएका पानी पिउनाले ज्वरो, झाडापखला, मलेरिया, टाइफाइड जस्ता रोग लाग्ने बताउनुहुन्छ। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहान परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म देखिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको हो। चिकित्सक अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ। कर्णाली नदीको दैले खण्डमा गाड़ी खसेको दुर्घटनामा पर्नेको संख्या 10 जनासम्म हुन सक्ने स्थानीयले बताएका छन्। दुई दिनदेखि गाड़ी र यात्रुको खोजी भइरहँदा स्थानीय सरकारका प्रतिनिधिले खोजी तथा उद्धारका लागि साधन स्रोतको अभाव देखिएको गुनासो गरेका छन्। दुर्घटना भएको दैलेखको चुमा चामुण्डा बिन्द्र सैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही
1: गर्ने कुरा धेरै हुँदो रहेछ होइन। अब स्रोत साधनहरूको अभावमा हामीले समन्वय र सहजीकरण बाहेक अरू केही गर्न नसकिएको हो यो नदीमा खसेको यो घटनामा हेर्दा है। तर सङ्घीय सरकारको अब यो टिम पनि अलिक ढिलो गरी आइपुग्यो। अब इन टाइममा उपस्थित हुँदा हुँदा पनि हामीले अहिलेसम्म अब त्यो पत्ता लाउन नसकिएको अवस्था छ। यद्यपि उद्धारमा खटिएको टोली त अब निरन्तर प्रयासमा लागिरहेको छ होइन। चुनौती चाहिँ देखियो गाडी सम्बन्धित ठाउँबाट छुट्दा 7 जनाको चाहिँ चलानी लिएर छुटेको छ। त्योबाट भित्र थुप्रै ठाउँमा मान्छे बस्ने आउने जाने लोकल प्यासेन्जरहरू पनि भेटिन्छ। अब गाडीको ड्राइभरले होटलमा खबर गरेको 10 जनालाई खाना अर्डर गरेको कुरा चाहिँ आएको छ होइन। अब तर यतिजना थियो भन्ने कुराको संख्या नै यति हुन नसकेको छ कि
2: हो। अब यस्तो अवस्थामा यहाँहरूले चाहिँ समन्वय गर्न बाहेक अरू केही गर्न सकिएन भन्ने कुरा गर्नुभयो। कस्तो कस्तो कुराहरू आवश्यक पर्छ भन्ने लाग्छ यहाँलाई?
1: हामीले राख्ने भनेको ठुलो विपत्ति कुरा त सङ्घ सरकारले नै जिम्मा लिनु पर्यो नि। वर्तमान सरकारले नै तदारुकता देखाउनु पर्ने, सुरक्षा निकायलाई खटाउनु पर्ने, अब उद्धार गर्नुपर्ने, त्यो सबै कुराहरू स्रोत र साधनमा स्थानीय सरकार पर्याप्त छ
3: हामीसँग पर्याप्त।

0: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा हिजोदेखि पुनः डोजर चल्न थालेको छ।
1: सड़क डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान शुरू गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन दुईवटा डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप दुईवटा डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो।
0: वीरगंज महानगरपालिकाको अल्डर्सटमा नेपाल कपको फाइनल खेल आयोजना हुन लागेसँगै गोर्खा खेलकुदको एक भव्य दिन सुरु हुँदैछ। साइमन हन्टरको यो रिपोर्ट।
2: Beyond the drama on the pitch itself, an abundance of colour, celebration and charisma makes the Nepal Cup final even more special. Given the tradition and history of the competition, it's one of the most important days in Gurkha sport. The last 2 years have been very successful for the Queen's Gurkha Signals, victors both times, beating the Queen's own Gurkha Logistic Regiment 2-0 last year. This time, you can watch every second live as the Queen's Gurkha Signals take on 1st Battalion the Royal Gurkha Rifles on the BFBS Forces News YouTube channel from 2:15 UK time.
0: राष्ट्रिय सभा सदस्यले सरकार र सत्ताधारी दलको आर्थिक कार्यदेशमा आधारभूत समस्या देखिएको दावी गरेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उपस्थित सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सदस्यले बजेटका कारण आर्थिक असमानता बढ्ने तर्क गरेका छन्। सभाका सदस्य चन्द्रबहादुर केसी
3: पहिलो कुरो त आफ्नै पार्टीको सभापति आफ्नै महामन्त्रीसँगको मतैक्यतालाई कायम गर्नुहोस् र हामीहरू दिनुहोस् अनि त्यो सार्थक हुन्छ। त्यसैले अब यो समानता कदममा आएको असमानता बोकेर आएको यो बजेट यो अर्थतन्त्र